यो आकाशवाणी घटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा क्षेत्रीबाट। देशको अरू ठाउँ लगायत असममा पनि आज हर्षोल्लासले आशिष संख्यक स्वाधीनता दिवस उद्यापन गरिएको छ। गुवाहाटीको खानापारा केन्द्र रूपमा आयोजित गरेको स्वाधीनता दिवसको कार्यसूची मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले झण्डा उत्तोलन गर्नुभएको छ। मुख्यमन्त्रीले आरक्षी र अर्धसामरिक वाहिनीको कुचकावासको अभिनन्दन ग्रहण गर्नुभयो र स्वाधीनता दिवसको उपलक्ष्यमा दिएको भाषणमा मुख्यमन्त्री डाक्टर शर्माले पहिलोचोटिको निम्ति स्वाधीनता दिवसको आनुष्ठानिक लालकिल्लादेखि वन्दे मातरम प्रतिध्वनि भएको कुरा उल्लेख गर्नुभयो। यो मुहूर्तमा ऐतिहासिक भन्दै उल्लेख गर्दै मुख्यमन्त्रीले जाति उज्जीवित गर्नको निम्ति प्राणस्पन्दी वन्दना पृथ्वीभित्र विरल रहेको छ भन्दै मन्तव्य गर्नुभयो। 1857 सनको बङ्किमचन्द्र चट्टोपाध्यायले रचना गरेको यो गीतको मातृभूमिको प्रति ऐश्वरिक वन्दना भन्दै उहाँले उल्लेख गर्नुभयो। डाक्टर शर्माले उहाँको भाषण हाम्रो ऐक्य र हाम्रो सर्वश्रेष्ठ शक्ति भन्दै मातृभूमिको प्रति रहेको अकृत्रिम प्रेमले हाम्रो सर्वश्रेष्ठ विश्वास भन्दै उल्लेख गर्नुभयो। मुख्यमन्त्रीले यसबार विधानसभा चुनावको जनसाधारणले एनडीए सरकारको प्रति पुनः आस्था देखाउनेको कुरा पनि उहाँले उल्लेख गर्नुभयो। डाक्टर शर्माले उहाँको भाषणमा हालैमा बाण प्रसङ्गमा उल्लेख गर्दै यो बाणको सर्वाधिक क्षतिग्रस्त शिवसागर, सराइदो, जोरहाट र गोलाघाट जिल्लाको बाण प्रभावित प्रत्येकजना मानिसलाई पुनः संस्थापनको निम्ति चाहिने सम्पूर्ण व्यवस्था लिइनेछ भन्दै प्रकाश गर्नुभयो। उहाँले बाण प्रभावित मानिसहरूलाई गृह ऋण र शिक्षा ऋण, जानवाहन ऋणको किस्ती परिशोध म्याद 6 महिनाभन्दा बढाउनेको कुरा पनि उल्लेख गर्नुभयो। राज्यको अरू ठाउँमा उत्साह उद्दीपनाको स्वाधीनता दिवस उद्यापन हाम्रो समाचार माध्यममा आइपुगेको छ र लक्ष्मीपुर जिल्लामा स्वाधीनता दिवसको केन्द्रीय कार्यसूची राजा र दुर्योग व्यवस्थापन मन्त्री केशव महन्तले राष्ट्रिय झण्डा उत्तोलन गर्नुभयो। पताका उत्तोलनको पूर्वमा मन्त्री महन्तले जिल्लामा रहेको गान्धी मण्डप उपस्थित भई जाति पिता महात्मा गान्धी प्रतिमूर्ति माल्यार्पण गर्दै श्रद्धाञ्जली ज्ञापन गर्नुभयो। यसपछि नै मन्त्रीज्यूले लखिमपुर जिल्लाको कारागार परिदर्शन गर्दै कैदीहरूसित भाव विनिमय गर्नको साथसाथै उहाँहरूको बीच फलमूल वितरण पनि कार्यसूची ग्रहण गर्नुभयो। गुवाहाटी उच्च न्यायालयमा आशिष संघ स्वाधीनता दिशा उद्यापन भएको छ र गुवाहाटी उच्च न्यायालयको मुख्य न्यायाधीश आशुतोष कुमारले गुवाहाटीको उच्च न्यायालयको पुरानी प्राङ्गणमा राष्ट्रिय झण्डा उत्तोलन गर्नुभयो। आकाशवाणी गुवाहाटी केन्द्रको प्राङ्गणमा आज स्वाधीनता दिवस उद्यापन भएको छ र केन्द्रको विषय कर्मचारीहरूले राष्ट्रिय गीत वन्दे मातरम परिवर्षणपछि नै केन्द्रको मुरब्बी रविन चन्द्र बडोले राष्ट्रिय झण्डा उत्तोलन गर्नुभयो। यसपछि नै सम्पूर्ण राष्ट्रिय सङ्गीत परिवेषण गर्दछन्। देशले आज आशिष संघ स्वाधीनता दिवस उद्यापन गरेको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लादेखि यो उद्यापन गरिएको छ। प्रधानमन्त्रीको आगमन लगायत लालकिल्लाको पहिलोचोटिको निम्ति राष्ट्रिय गीत वन्दे मातरम परिवेषण गरिएको छ। प्रधानमन्त्री मोदीले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि नै राष्ट्रिय सङ्गीत परिवेषण गरिएको छ। राष्ट्रिय पताका उत्तोलन गर्नको साथसाथै भारतीय वायुसेना MI-17 शाखाको दुईटा हेलिकप्टरले उद्यापन स्थलीमा पुष्पवृष्टि गरिएको छ। राष्ट्रिय पताका उत्तोलनको समयमा 21 टोपले अभिवादन जनाइएको छ। लाल किल्लाको प्राचीरदेखि राष्ट्रको उद्देश्य दिएको भाषणमा प्रधानमन्त्री मोदीले भन्नुभएको छ कि स्वाधीनताको पछि नै पहिलोचोटिको निम्ति लाल किल्लामा वन्दे मातरम ध्वनित भएको छ। उहाँले भन्नुभएको छ कि हालैमा देशको कुनो ठाउँमा बाँड र भूमिस्खलनको कारणले धेरै परिवार क्षतिग्रस्त भएका छन्। प्रधानमन्त्रीले समग्र देशलाई यो क्षतिग्रस्त परिवारहरूसित रहनु भएको छ भन्दै आश्वास दिनुभयो। साथै उहाँले भन्नुभएको छ कि राष्ट्र जहिलेसम्म आफ्नो सङ्कल्प र सामर्थ्यको बलमा अघि बढ्दछ त्यतिखेर राष्ट्र महान हुनेछ। प्रधानमन्त्री मोदीले भन्नुभएको छ कि विगतमा 12 वर्षमा देशको करोडको जनसाधारणले आफ्नो दृढता र निष्ठाले देशको नयाँ उच्चमा लिन जानको निम्ति प्रयास जारी राखेका छन्। विभिन्न खण्डमा देशले प्राप्त गरेको साफल्य र आलोकपात गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ कि विगत 12 वर्षमा प्रतिरक्षा तयारी भएका छन्। आशिष संघ स्वाधीनता दिवसको प्राक सन्ध्यामा हिजो देशवासीलाई उद्देश्य गर्दै राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले

भएको छ कि 1947 सालमा 15 अगस्तमा देश पराधीनको सिक्लीबाट मुक्त भएको थियो। देशको सम्पूर्ण नागरिक र विशेष शिक्षार्थी र शिक्षक विज्ञानी र अभियन्ता चिकित्सक र स्वास्थ्यकर्मी श्रमिक र कृषकहरूले आफ्नो आफ्नो प्रयासले राष्ट्र निर्माण जडित भइरहेका छन् भन्दै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो। उहाँले भन्नुभएको छ कि 2047 सालमा भारतले स्वाधीनता 70 वर्ष उद्यापन गर्नेछ। त्यसैले विकसित भारत निर्माणको लक्ष्यले देशले प्राप्त गरेको विकासद्वारा प्रत्येकजनाले उपकृत हुन सक्नेछन्। त्यसको निम्ति केन्द्र सरकारले संकल्प गरेको छ र आफ्नो समृद्ध र ऐतिह्य स्वाधीनता संग्राममा आदर्शमा गर्दै देशको आधुनिक र विकासको पथमा अघि रहनेछन् भन्दै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो। वयङ राष्ट्रे जागरियाम वेदवाक्यले हामीलाई राष्ट्रको निम्ति सधैँ सतर्क भइरहेर प्रेरणा दिइआएको छ भन्दै उहाँले मन्तव्य गर्नुभयो। सुन्दन्त समाचार आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महाबौ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम एपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएमएनको 101.6 मेगा हर्जमा। श्रोताबिन, समय स्टुडियो घर अनुसार 3:21 र 13 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र दिपामणि शर्माले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिदिएको छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज आसियो संसद स्वाधीनता दिवस उद्यापन हो र यो स्वतन्त्रता दिवसको अवसरमा हामीले सबै श्रोताहरूलाई हामी हार्दिक अभिवादन गर्दछौँ र आजको स्वतन्त्रता दिवसमा भारतकी महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले देशको नाममा दिनुभएको भाषणको सारांश पाठ गर्नुहुँदैछ दिपामणि शर्माले।

मेरा प्यारा देशवासीहरू नमस्कार। स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा सम्पूर्ण देशवासीहरूलाई म यस राष्ट्रिय पर्वको हार्दिक शुभकामना व्यक्त गर्दैछु। देशभित्र मात्र होइन विदेशमा पनि बसोबास गरेका भारतीयहरूले पनि राष्ट्रिय पर्वलाई ठूलो उत्साह उमङ्गको साथ मनाउँदछन्। हाम्रो राष्ट्रिय झण्डा तिरङ्गा हाम्रो स्वतन्त्रता प्रतीक हो र हामी यसलाई गर्वको साथ फहराउँछौँ। 15 अगस्तका दिन भारत माता पराधीनताको बन्धनबाट मुक्त भएकी थिइन्। त्यस ऐतिहासिक दिनपछि भारतको प्रत्येक नागरिक स्वतन्त्रता भारतको भविष्य निर्माण गर्ने जिम्मेवारी भागीदारी बने। आज हाम्रा विद्यार्थी र शिक्षक विकासका लागि निरन्तर प्रयासरत वैज्ञानिक तथा इन्जिनियर, स्वास्थ्य सेवामा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मी, मेहनती श्रमिक तथा किसान सबैले आफ्नो योगदान मार्फत राष्ट्रिय निर्माण गरिरहेका छन्। त्यसै गरेर प्रतिभाशाली खेलाडी, कलाकार, शिल्पीकार, बुद्धिजीवी, निजी तथा सार्वजनिक क्षेत्रका कर्मठ कर्मचारी, जनप्रतिनिधि, न्याय क्षेत्रमा कार्यरत व्यक्तिहरू, इमान्दार सरकारी कर्मचारी, लगानीकर्ता, समाजसेवी तथा स्वच्छता अभियानमा सक्रिय सफाई मित्रहरू पनि राष्ट्रको प्रगतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। संविधानमा उल्लेख गरिएको मौलिक कर्तव्यहरूको पालन गर्ने प्रत्येक नागरिक पनि राष्ट्र निर्माणको महत्त्वपूर्ण साझेदारी हो। म ती सबैप्रति हृदयदेखि आभार व्यक्त गर्दछु। मेरा प्यारा देशवासीहरू, हाम्रो स्वतन्त्रता सङ्ग्राममा विभिन्न विचारधारा पृष्ठभूमिकाका मानिसहरू सहभागी थिए, तर उनीहरूको लक्ष्य एउटै थियो, भारतको स्वतन्त्रता। स्वदेशी आन्दोलनको क्रममा वन्दे भारत मातरम जनजनको गीत बनिरहेको थियो। राष्ट्रपिता महात्मा गान्धीको नेतृत्वमा असंख्य देशवासी स्वतन्त्रता आन्दोलनमा सहभागी भए। बाबा साहेब डाक्टर

भीमराव अम्बेदकरले सामाजिक सुधार र राष्ट्र निष्ठाका उच्च आदर्श पनि प्रस्तुत गर्नुभयो। भारतका ती सबै महान सन्तानहरूलाई म श्रद्धापूर्वक नमन गर्दछु जसका आदर्श योगदानको कारण हाम्रो देश स्वतन्त्र भएर निरन्तर अगाडि बढिरहेको छ। आज 15 अगस्तको दिन हामी विभाजन बीबीसीका स्मृति दिवस मनाउँछौँ। विभाजनसँग जोडिएको हिंसामा ज्ञान गुमाएका तथा विस्थापनका पीडा भोग्ने बाध्य भएका लाखौँ देशवासीलाई हामी स्मरण गर्दछौँ। मेरा प्यारा देशवासीहरू, भारतका जनताद्वारा निर्मित हाम्रो संविधान नागरिकको सहभागितामा आधारित छ। लोकतन्त्रको जननी मानिने भारत भूमिको नागरिकहरूमा जनसहभागिताको भावना प्राचीन समयदेखि रहँदै आएको छ। आज त्यही भावनालाई नयाँ ऊर्जाको साथ देशवासीहरूले अगाडि बढाइरहेका छन्। राष्ट्रिय अभियानहरूमा जनसहभागिता बढ्नु हाम्रो लोकतन्त्रको प्रेरणादायी उपलब्धि हो। सम्मान र अवसरको समानता तथा प्रत्येक व्यक्तिको गरिमा हाम्रो संविधानको प्रमुख आदर्श हो। आज सामान्य पृष्ठभूमिबाट आएका मानिसहरूले विभिन्न क्षेत्रमा असाधारण योगदान दिइरहेका छन्। यसैले मलाई विश्वास दिलाएको छ कि आजको भारतमा प्रत्येक व्यक्तिले ठूला सपनादेखि ती सपनाहरू पूरा गर्न सक्छन्। मेरा प्यारा देशवासी हो, पछिल्लो एक दशकभन्दा बढी समयदेखि भारतले तीव्र गतिमा समावेशी विकास गरिरहेको छ। विरासत र विकासबीच समन्वयलाई प्राथमिकता दिएको छ र विकासमा बाधा पुर्याउँदै आएको र धेरै पुराना अवरोधहरू हटाएको छ। आज देशवासीहरूले महात्मा ज्योतिबा फुलेको 200 जयन्ती मनाइरहेका छन्। उहाँहरूको आदर्श अनुसार वञ्चित वर्गलाई अगाडि बढाउने लक्ष्यलाई राष्ट्रिय प्राथमिकता दिइएको छ। महिलाको शिक्षाको क्षेत्रमा पनि नयाँ उपलब्धिहरू हासिल भएका छन्। करोडभन्दा बढी मानिसले गरिबीबाट बाहिर ल्याउने सफलता प्राप्त भएको छ। आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना अन्तर्गत 60 करोड मानिसलाई प्रत्येक वर्ष 5 लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गरिएको छ। किसान सम्मान निधि तथा किसान क्रेडिट कार्ड मार्फत खेती, डैरी, कुखुरा पालन, माछा पालन, मौरी पालन जस्ता गतिविधि संलग्न किसान दाजुभाइ र दिदीबहिनीहरूलाई सहयोग प्राप्त भइरहेको छ। विश्व इतिहासले प्रमाणित गरेको छ कि सांस्कृतिक आत्मबलमा आधारित विकास गतिशील र दिगो हुन्छ। हाम्रा पूर्वजनहरूले ज्ञान विज्ञान कला संस्कृति अध्ययन सदाचारको अमूल्य विरासत हामीलाई सुम्पिएका छन्। आज भारतमा डिजिटल पूर्वाधारको तीव्र विकास भइसकेको छ। गाउँका साना पसलदेखि सडकका छेउका व्यवसायसम्म डिजिटल भुक्तानी भइरहेको छ। विश्वका रियल टाइम डिजिटल कारोबारबाट आधाभन्दा बढी भारतमा भइरहेको छ। मेरा प्यारा देशवासीहरू, विश्वका विभिन्न देश क्षेत्रमा भइरहेको युद्ध र अस्थिरताको प्रभाव सबै देशमा परिरहेको छ। यस्तो परिस्थितिमा पनि भारतको अर्थतन्त्र तीव्र गतिमा अघि बढिरहेको छ। आत्मनिर्भर भारत अभियानले हाम्रो आर्थिक प्रगति र राष्ट्रिय सुरक्षाको आधारलाई अझ बलियो बनाएको छ। हाम्रो विदेश नीति राष्ट्रहितमा आधारित छ। शान्ति, सहयोग, संवाद तथा वसुदेव कुटुम्बकम हाम्रो विदेश नीतिका महत्त्वपूर्ण आधार हुन्। प्राकृतिक सम्पदमाथि हाम्रो मात्र होइन भावी पुस्ताको पनि समान अधिकार छ। मलाई यो देखेर अत्यन्त खुसी लाग्छ कि शिक्षाको क्षेत्रमा हाम्रा छोरीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। कृषिको उत्पादक बढाउने योगदान दिने ड्रोन दिदीदेखि वायुसेनामा फाइटर लिडर बन्नेसम्म विभिन्न क्षेत्रमा महिलाको सहयोगिता बढिरहेको छ। हालै ग्लास्कोमा सम्पन्न कमनवेल्थ गेम्समा भारतले जितेका 13 वटा स्वर्ण पदक मध्ये 8 वटा स्वर्ण पदक हाम्रा छोरीहरूले जितेका छन्। महिलाको आर्थिक आत्मनिर्भरता बढिरहेको छ। महिलाहरू आर्थिक रूपमा मात्र होइन विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पनि अघि बढिरहेका छन्। निर्वाचनमा महिलाको बढ्दो सहभागिता हाम्रो लोकतन्त्रको विशेष उपलब्धि हो। औसत 24 वर्ष उमेरमा भएको युवा टोलीले हालै सफल

सफलतापूर्वक रकेट प्रक्षेपण गरेर अन्तरिक्षको अनुसन्धानको नयाँ चरण सुरु गरेको छ। धेरै युवाहरूले रोजगारको बाटोमा अघि बढ्दै रोजगारी सृजना गरिरहेका छन्। हाम्रा विद्यार्थीहरूले भारतको भविष्य निर्माता हुन्। विद्यार्थीहरूको वर्तमान भविष्य सुरक्षित बनाउने सरकार, समाज, परिवार र पक्षको संयुक्त प्रयास आवश्यक छ। खेलकुदलाई युवा विकास तथा राष्ट्र निर्माणको माध्यमको रूपमा अघि बढाइरहेको छ। खेलो इन्डिया कार्यक्रम मार्फत स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म खेलकुदका अवसरहरू उपलब्ध गराइरहेको छन्। मेरा प्यारा देशवासी हो, सत्य न्यायको पक्षमा उभिएर मानवता विरोधी शक्तिमाथि विजय प्राप्त गर्न भारतीय परम्पराप्रति हाम्रो गर्व छ। मेरा प्यारा देशवासी हो, सबै भारतवर्षको विकास र कल्याण नै विकसित भारतको निर्माण वास्तविक लक्ष्य।